0: منت کی حرکتوں سے پریشان ابھیمنیو، مودک نے جوڑا اتیت کا رشتہ، منت کا درد دل۔ کلرز کے سیریل منت میں ابھیمنیو نے طے کر لیا ہے کہ اس کی اور مانیتا کی شادی میں مینجمنٹ اور کیٹرنگ سروس منت نہیں کرے گی۔ ایسے میں وہ اپنے گھر پر لے کر آ گیا ہے ایک نیا کیٹرنگ سروس والا، جسے دیکھ کر مانیتا کا غصہ چڑھ گیا ہے کیونکہ شادی سر پر ہے۔
1: اچھا تو تھا کھانا ہو کیا گیا ہے تمہیں؟ تم کیا بول رہے ہو؟ مجھے پتا ہے کہ تمہیں منت پسند نہیں ہے، مجھے بھی پسند نہیں ہے، لیکن کام تو اچھا ہے نا اس کا، کھانا تو اچھا ہی بناتی ہے نا۔ ابھی شادی کے اتنے کم ٹائم بچے ہیں، کہاں سے لائیں گے ہم کیٹرر؟ تم کرنا کیا چاہتے ہو، کہنا کیا چاہتے ہو؟ شادی اتنا پاس میں اور تم کیا کر رہے ہو؟
2: مانیا مانیا مانیا اگر ابھی منی نہیں چاہتا ہے تو منت کو کینسل کر دیتے ہیں۔
1: شادی اتنی پاس ہے، ہم سب کچھ کیسے مینج کریں گے؟
2: کر لیں گے۔ اب کوئی احسان تو کیا نہیں ہے نا منت جی نے ہم پر کہ ہمیں انہیں رکھنا ہی پڑے گا، ہاں انہیں ہی کانٹریکٹ دینا پڑے گا۔ اگر ابھیمنیو نہیں چاہتا ہے تو کانٹریکٹ کینسل کر دیتے ہیں، اور ویسے مجھے ابھیمنیو کی خوشی زیادہ ہے۔
1: ارے اتنا کیا سوچ رہی ہو، مان جاؤ۔ اگر ابھی کو لگتا ہے کہ اس کا کیٹرر منت سے زیادہ بیٹر ہے تو ٹھیک ہے، یہی کیٹرر رکھتے ہیں۔
3: میڈم بیٹر؟ ارے بیٹر نہیں، بیسٹ ہوں میں، بیسٹ، ہاں ہاں ہاں بیسٹ ہے۔
0: بھائی ابھیمنیو اور گھر والوں کے فیصلے سے مانیتا مان تو گئی ہے اور ابھیمنیو بھی خوش ہے، لیکن ابھیمنیو یہ بات منت کو اس کی میزبانی میں جا کر روبرو بتانا چاہتا ہے، اسی لیے وہ نکل بھی گیا ہے اور تو اور میزبانی پہنچ بھی گیا ہے اپنے پریوار کے ساتھ۔ اسی بیچ میزبانی میں منت بھی آ جاتی ہے، لیکن ساتھ ہی آتے ہیں دھیر اور رونی بھی، اور ایسے میں کمار آ کر منت کو یہ جانکاری دیتا ہے۔ بس پھر کیا، منت گھبرا جاتی ہے کیونکہ وہ نہیں چاہتی کہ ابھیمنیو دھیر کے سامنے آئے، کیونکہ دھیر اس کے پیچھے جو پڑ جائے گا۔ ایسے میں دیکھیے کیسے وہ رونی اور دھیر کے سامنے ڈرامے کرنے شروع کر دیتی ہے۔
4: گاڑی مجھے رکھتا ذرا، ایسے کراؤ، دیکھو میں جاتا ہوں، کیسے کام ہوتا ہے، کہاں ہے؟
5: یہ لوگ آئے ہوئے ہیں، انہوں نے سرپرائز وزٹ کر دیا میزبانی میں اور ان کو نہیں پتا تھا کہ آنے والے ہیں، اور دھیرے جی اور رونی پاپا بھی آ گئے ہیں کیونکہ انہیں ول کے پیپر سائن کرنے ہیں، لائر کو یہاں بلا لیا گیا ہے۔ تو وہ ڈیفینیٹلی نہیں چاہتی کیونکہ دھیرے جی کا جو سچ ہے وہ منت کے سامنے آ گیا ہے، اینڈ وہ نہیں چاہتی کہ وہ وکرانت کو دیکھیں کیونکہ اگر وکرانت کو دیکھا تو دوبارہ مارنے کی کوشش کریں گے، اینڈ شی لوز وکرانت ٹو مچ ٹو لوز اگین، تو وہ کوئی رسک نہیں لینا چاہتی۔ اینڈ رونی پاپا کو نہیں بتانا چاہتی کیونکہ رونی پاپا آلریڈی ابھی ان کو پینک اٹیک آیا تھا، ان کو ہاسپٹل لے کے گئے تھے، تو ان کو پتہ چلے گا کہ زندہ ہے بٹ یاد نہیں ہے، تو وی ڈونٹ نو ہاؤ ہی ہینڈل اٹ۔ اینڈ آلسو وکرانت کی طبیعت بھی خراب ہو جاتی ہے جب بھی اس کو پاسٹ کا کچھ یاد دلاتے ہیں، تو بہت ایسے پھونک پھونک کے قدم رکھنے پڑ رہے ہیں منت کو اور بچوں کو۔
0: بھائی ماننا پڑے گا منت تو بہت چالاک نکلی، ایک طرف دھیرے کو میزبانی سے باہر بھیج دیا اور دوسری طرف کمار سے کہہ کر رونی کو وہاں سے کسی اور کام کے لیے بھیجوا دیا تاکہ ان کی نظر وکرانت پر نہ پڑ پائے، اور ایسے میں وہ پہنچ گئی وکرانت سے ملنے کے لیے۔ لیکن وکرانت عرف ابھیمنیو وہ ہو رہا ہے حیران کیونکہ منت نے اس کی پسند کا کھانا اس کے سامنے لا کر رکھ دیا ہے، جسے دیکھ کر ابھیمنیو بے حد حیران ہے، اور تو اور وہ بار بار منت سے صرف ایک ہی چیز کہہ رہا ہے کہ وہ غلط فہمی کا شکار ہے اور وہ اس کا وکرانت نہیں ہے۔
6: اور اصل میں نا تھوڑا سا کنفیوز تھا، बात सुन तू ना कंफ्यूज है और तू ना कंफ्यूज मुझे भी कर है ना।
7: तो ठीक है ये बात नहीं करते हाँ, ये बताइए आपकी आपकी शादी के तैयारियों की बात करते हैं, मेन्यू की बात करते हैं। हाँ। बताइए डेजर्ट में क्या लेंगे?
6: हाँ, हाँ, हाँ, हाँ।
7: वैसे मोदक लेंगे, मोदक पसंद है ना आपको? अगर वैसे होता तो प्रसाद के लिए, लेकिन आपको मीठे में वो पसंद है तो वो रख लेते हैं। क्या कहते
6: हैं? ये कैसे पता?
7: आपने बताया और ये बनाना मैंने आपको सिखाया। पर ठीक है, आपने मुझे बताया कि आपको मोदक पसंद है, अब आप सब कुछ तो अच्छा नहीं बना सकते ना। हाँ
6: तेरी इसी बात से ना मैंने ना चिढ़ा।
7: ओ मैंने क्या किया?
6: मेरा नाम ना पुलिना वाला, पता नहीं की पोती रह दिया, दिमाग खराब कर दे। अरे रुक रुक रुक।
5: हाँ मन्नत को लगता है कि आगे की फंक्शंस की तैयारी करने आए तो बड़ी कॉन्फिडेंटली बोलती है कि क्या आप मेन्यू में रखेंगे, मीठा रखें, मीठे में आपको मोदक पसंद है, तो वो सरप्राइज हो जाते हैं कि तुम्हें कैसे पता मुझे मोदक पसंद है। तो फिर वो बोलती भी है कि आप ही ने बताया था मुझे और बनाने मैंने आपको सिखाए थे, बट बताया तो आप ही ने था, अब आप सब कुछ तो नहीं बना सकते अच्छे से। तो कहते हैं बस ये ही नहीं पसंद मुझे, क्योंकि उनको लगता है कि ये मुझे तो मोदक बनाने नहीं आते, मुझे मोदक लेकिन पसंद है, बट वो उस चीज़ को एक्सेप्ट नहीं कर रहे और कॉन्फ्रंट नहीं कर रहे, एंड देन ही गेट्स इरिटेटेड एंड ही इज लाइक यही नहीं पसंद मुझे तुम्हारा। तो वो बोलती है क्या नहीं पसंद? कहते तुम्हारा ये जो तुम बोलती हो ना ये सब नहीं पसंद मुझे। तो बोलते क्यों? क्योंकि मैं सच बोलती हूँ, ऐसे दोनों का थोड़ा बैंटर होता है।
0: अब मन्नत तो पूरी कोशिश कर रही है कि जैसे तैसे कर विक्रांत की याददाश्त वापस लाए, इसीलिए कभी वो उसके करीब जाती है तो कभी अपने हाथों से बनाया हुआ मोदक उसे खिला देती है, और उसे खाते ही विक्रांत की धुंधली यादें कहीं न कहीं ताजा होने लगती है, क्योंकि उसे स्वाद याद आ रहा है। इससे पहले कि वो कुछ और कहता वहाँ पर पहुँच जाती है विभा, और उसे लगता है अभिमन्यु ने मन्नत की केटरिंग सर्विस कैंसिल करने का इरादा बदल दिया है। बस फिर क्या, ये सुनते ही मन्नत हक्की बक्की रह जाती है और उसके आंसू निकल पड़ते हैं।
7: एक मिनट, आप दोनों मेन्यू पे बात कर रहे हो ना, अभी इसका मतलब तुमने अपना फैसला बदल दिया, इनका कॉन्ट्रैक्ट कैंसिल नहीं कर रहे हो?
6: हाँ बता।
7: अंकित जी बुला रहे हैं। कॉन्ट्रैक्ट कैंसिल? आप मेरे कॉन्ट्रैक्ट कैंसिल कर रहे हैं?
6: नहीं, सुन, हमारे पास है ना एक वधिया सा शेफ है ऑलरेडी, हमारा केटरर है वो। हाँ, और तेरे जो भी पैसे होंगे ना हम तेरे पास पहुंचा देंगे। हाँ अंकित भैया पीछे मत आना।
5: अब विक्रांत बली अभिमन्यु का भेस में है, बट है तो विक्रांत ही और दिल तो सेम ही है, तो मन्नत की आंखों में आंसू नहीं देख सकते, तो उनको बहुत उनका दिल ऐसा वो होता है, बट ही टेक्स दिस कॉल बिकॉज जो फ्लैशेज उन्हें आ रहे हैं, जो मेमोरीज आ रही हैं, वो उन्हें बहुत अनकंफर्टेबल कर रही हैं, और जो उनकी करंट रियलिटी है उससे उसे क्वेश्चन करने को बोल रही है, तो यू नो या ही इज गोइंग थ्रू अ लॉट।
0: अब विक्रांत तो अपना फैसला सुनाकर वहाँ से निकल जाता है, लेकिन मन्नत वो बेहद परेशान है और उसकी परेशानी को कहीं ना कहीं बच्चों ने भांप लिया है, हालांकि मन्नत उन्हें सच बता नहीं रही है। अब देखना होगा कि बच्चे ऐसा कौन सा खेल खेलेंगे कि मन्नत और विक्रांत फिर से एक दूसरे के पास आ जाएं और सब कुछ ठीक हो जाए। मुंबई से प्रीति रानी के साथ ब्यूरो रिपोर्ट।
8: देखिए जो सब्जियां होती हैं इनकी होती है शेल्फ लाइफ। एक्चुअली अगर आप जाते हैं सब्जी मंडी और खरीद कर लेकर आते हैं ढेर सारी ताजा ताजा सब्जियां, ये तो होता है बहुत रॉकिंग, लेकिन इतनी सारी सब्जियां आप अगर स्टोर करेंगे तो फिर डेफिनेटली हो जाएंगी वो खराब, और हो जाएगा ना शॉकिंग। कुछ ऐसी ही रॉकिंग, कुछ ऐसी ही शॉकिंग है हमारे पास ये सारी खबरें जिन्हें ले आए हैं हम एक साथ आपके लिए। तो चलिए फिर दिखा देते हैं आपको एंटरटेनमेंट से भरपूर हमारा ये अगला सेगमेंट जो है रॉकिंग एंड शॉकिंग न्यूज।
9: गंगा कहाँ पर है?
10: मां
9: सेतु तुम ठीक हो? हम जरा मिलकर आ जाते हैं।
11: रुक जाइए ठाकुरायन जी,
12: रुक जाइए ठाकुरायन जी।
0: सास बहू और बेटियां लेकर हाजिर हैं आज की रॉकिंग और शॉकिंग खबरें। रॉकिंग प्रोमो देख लीजिए जी टीवी के सीरियल गंगा माई की बेटियां का, जहां पर स्नेहा ने अपनी सासू माँ दुर्गावती पर लगा दिया है इल्जाम अपनी माँ गंगा माई के ढाबे को आग लगाने का। ऐसे में ये सुनकर दुर्गावती को झटका लगा है। अब सच क्या है, झूठ क्या है, ये तो जल्द ही सीरियल में पता चल ही जाएगा।
9: आप हमारी माई से नहीं मिल सकती। माँ का प्रसाद, पहले हमारी माई का ढाबा जलाया और अब सब तमाशा करने के लिए आई है आप हमारे सामने। ढाबा सिर्फ ढाबा नहीं था हमारी माई के लिए, एक मंदिर था जो चलके राख हो गया। हम गंगा को देखे बगैर नहीं जाएंगे। हमारी माई और उनके दुश्मन के बीच में हम दीवार बन के खड़े। चलिए यहाँ से, चलिए यहाँ से।
10: मैं अपनी मासा को और नीचे नहीं गिरने दूंगा। इस फसाद की जड़ को मैं खुद उखाड़ के।
0: देख लीजिए जी टीवी के सीरियल वसुधा का ये प्रोमो, जहां पर देव के सामने आ गई है अपनी माँ चंद्रिका की सच्चाई। ऐसे में देव दिखा रहा है अपना गुस्सा।
10: आज से वसु का रजवाड़ी चटका बंद हुआ, बरसात में खत्म हुआ मेरी बीवी का हर सपना। खुश है ना मासा?
0: क्योंकि सास भी कभी बहू थी सीजन 2 और खतरों के खिलाड़ी सीजन 15 में खतरों का खेल खेलने वाली शगुन शर्मा से जुड़ी है एक गुड न्यूज। खबरों की माने तो कलर्स टीवी जल्द ही लेकर आने वाला है एक नया सीरियल, जिसमें शगुन शर्मा मुख्य किरदार निभाती हुई नजर आएंगी। हालांकि अब तक कोई कंफर्मेशन नहीं आई है।